0: SBS, a world of difference. You're with SBS Urdu on mobile, online and on radio.
1: SBS की उर्दू नशरियात सुनिए मोबाइल, ऑनलाइन और रेडियो पर. SBS اردو فرسٹ نیشن باشندوں کو اس سرزمین کے روایتی مالکان کے طور پر تسلیم کرنا چاہتا ہے جہاں سے ہم آج کا پروگرام نشر کر رہے ہیں. SBS اردو اس زمین کے ماضی اور حال کے وارثوں اور ان کے آبا و اجداد کو تسلیم کرنے کے ساتھ ایبوریجنل اور ٹورس آئی لینڈرز کو بھی یہاں کے روایتی مالکان کے طور پر تسلیم کرتا ہے. السلام علیکم. آج 6 مئی ہے 2026 بدھ کا دن اور میں ہوں آپ کا میزبان ریحان الوی اردو نشریات کے ساتھ. امید ہے آپ سب بخیریت ہوں گے اور جہاں جہاں ہوں گے اور ہمارے پروگرام کو ایک گھنٹے تک انجوائے بھی کریں گے. اگر آپ ہمارا پروگرام کا کسی حصے کو مس کر دیں یا دوبارہ سننا چاہیں تو sbs.com.au/urdu پر جا کر اس کے ایک اور آپشن اس میں موجود ہے, پروگرام سنیے. آپ وہاں جا سکتے ہیں اور پروگرام کو دوبارہ بھی سن سکتے ہیں. جب تک ہمارا نیا پروگرام یعنی جمعہ کا پروگرام نہیں آ جائے گا تب تک یہ والا پروگرام وہاں پر موجود رہے گا. اس کے علاوہ ہمارے سننے کے اور بھی بہت سے طریقے ہیں, جن میں سب سے آسان طریقہ SBS آڈیو کے نام سے ہماری موبائل ایپ موجود ہے. کیوں نہ آپ اپنے اینڈرائڈ یا آئی فون پر کسی بھی ایپل ڈیوائس پہ اسے انسٹال کر لیجئے, اس پہ اردو لینگویج کو سیٹ کیجئے, اس پہ ریمائنڈر لگا لیجئے. پھر ہم جیسے ہی کوئی پوڈ کاسٹ پبلش کریں گے اور جب بھی ہمارا پروگرام لائیو جا رہا ہوگا آپ کو نوٹیفیکیشن بھی آ جائے گا. اس طرح آپ ہمارا پروگرام کبھی بھی مس نہیں کریں گے. ساتھ ساتھ آپ ریڈیو پر تو ہم کو پاپ دیسی پر سن ہی رہے ہیں, آپ ہمیں ٹیلی ویژن پر بھی سن سکتے ہیں. اگر آپ کے پاس ڈیجیٹل اسمارٹ ٹی وی ہے تو آپ اس کے اوپر SBS پاپ دیسی میں آپ SBS جب سن رہے ہوں گے تو وہاں پہ آپ کو لسٹنگ میں بہت سی SBS کا اردو پروگرام کا نام بھی لکھا ہوا آئے گا. اور اردو پروگرام کے بارے میں آپ کو یہ یاد دہانی کرا دیں کہ یہ پروگرام ہر بدھ اور ہر جمعے کو آسٹریلین ایسٹرن وقت کے مطابق سہ پہر 3 بجے پاپ دیسی پر براہ راست نشر ہوتا ہے. بدھ کا پروگرام یعنی آج کا پروگرام SBS 2 پر شام 6 بجے اور جمعے کا پروگرام SBS 2 پر اتوار کو شام 6 بجے نشر مقرر کے طور پر پیش کیا جاتا ہے. اگر آپ یہ پروگرام شام کو SBS 2 پر سن رہے ہیں تو کچھ خبریں تبدیل ہو سکتی ہیں. تازہ معلومات کے لیے sbs.com.au/urdu پر جائیے. ہمارے بہت سے ساتھی ہمارے فیس بک پیج پر بھی موجود ہیں, انسٹاگرام پیج پر بھی موجود ہیں, اور اب ہم یوٹیوب کے اوپر بھی اپنے انٹرویوز کے جو لمبی ڈیوریشن کے انٹرویوز ہیں وہ وہاں پر آپ کے لیے شائع کر رہے ہیں, پبلش کر رہے ہیں. ہم SBS ساؤتھ ایشیا کا ہیں. youtube.com/@sbssouthasian اردو پر بھی آپ ہمیں سن سکتے ہیں. آئیے پہلے آپ کو لیے چلتے ہیں خبروں کے مختصر بلٹن کی طرف اور اس کے بعد ہم آپ کو سنوائیں گے آسٹریلیا ایکسپلین میں کہ کس طرح آپ پیٹرول کی, ایندھن کی, فیول کی بچت کر سکتے ہیں. جی ہاں, جو اس وقت صورتحال ہے اس میں بچت کی اہمیت اور بھی بڑھ گئی ہے. اس کے علاوہ آپ کی ملاقات ایک ایسے نوجوان سے کروائیں گے جو کسی بھی پس منظر سے رکھنے والے اس آسٹریلیا میں سب کو برابری کے حقوق حاصل ہیں. اسی سے فائدہ اٹھا آتے ہوئے وہ آسٹریلیا کی ایک بیس بال ٹیم میں, نیشنل بیس بال کی ٹیم میں کامیابی سے سلیکٹ ہو گئے ہیں. ان کے بارے میں آپ ویڈیو ریل بھی کچھ دنوں میں ملاحظہ فرمائیں گے. اس کے علاوہ آپ کو ہم پاکستان رپورٹ میں ایران امریکہ معاہدے کے لیے سفارتکاری کا ذکر کریں گے. کور کمانڈر کانفرنس کی بات ہوگی. اڈیالا جیل میں ایک بار پھر صورتحال کشیدہ, اس کا ذکر ہوگا. اور خیبر پختونخوا میں حکومت کا ہڑتال کا اعلان. ہے نا انوکھی بات, مگر یہ سب کچھ انوکھا پن سنیے گا پاکستان رپورٹ میں. آئیے چلتے ہیں ایک مختصر سے نیوز بلٹن کی طرف. نیوز فلیش یعنی مختصر خبریں سنتے ہیں. بدھ 6 مئی کی مختصر خبروں کے ساتھ میں ہوں ریحان الوی. امریکی صدر ڈونلڈ ٹرمپ نے آبنائے ہرمز میں پھنسے جہازوں کی رہنمائی کے لیے امریکی کوششیں عارضی طور پر بند کرتے ہوئے کہا ہے کہ پروجیکٹ فریڈم کو فی الحال روک دیا گیا ہے اور یہ اقدام پاکستان اور دیگر ممالک کی درخواست پر کیا گیا ہے, تاہم ایرانی بندرگاہوں کی امریکی ناکہ بندی برقرار رہے گی. اس سے قبل امریکی سیکرٹری خارجہ مارکو روبیو کا کہنا تھا کہ مشرق وسطی میں جنگ بندی برقرار ہے اور ایران کے خلاف ابتدائی بڑا امریکی فوجی آپریشن مکمل ہو چکا ہے.
2: The operation Epic Fury is concluded. We achieved the objectives of that operation. I'm not going to, you know, we're not cheering for an additional situation to occur. We would prefer the path of peace.
1: दूसरी जानिब पाकिस्तान, भारत और सऊदी अरब ने मुत्तहदा अरब इमारात पर ईरानी मिज़ाइल और ड्रोन हमलों की मजम्मत की है, जबकि सऊदी अरब ने खित्ते में कशीदगी कम करने के लिए पाकिस्तानी सफारती कोशिशों की हिमायत की है। अरब लीग ने खबरदार किया है कि ईरानी इकदामात एक नाजुक जंग बंदी को खतरे में डाल रहे हैं, जबकि ईरानी वजीर खारजा ने अमरीकी इकदामात को प्रोजेक्ट डेडलॉक करार दिया है। ऑस्ट्रेलिया की हुकूमत ने इस बात की तस्दीक की है कि आईएस ग्रुप से वाबस्ता ख्वातीन और बच्चों का एक ग्रुप ऑस्ट्रेलिया वापस आ रहा है, जो शुमाल मशरिकी शाम के अलरोज कैंप में बरसों से मुकीम था, जहां से ऑस्ट्रेलियन ख़ानदान तवील अरसे से निकलने की कोशिश में मसरूफ हैं। ताहम लेबर हुकूमत का कहना है कि इन 4 ख्वातीन और 9 बच्चों की वापसी में उसका कोई किरदार नहीं और सिक्योरिटी इदारों के साथ निगरानी के इंतजाम पहले ही मौजूद हैं, जो सन 2014 से मुमकिन वापसियों की तैयारी कर रहे हैं। वज़ीर-ए-आज़म एंथोनी अल्बनीज़ का कहना है कि इस ग्रुप का कोई भी फर्द अगर जराइम में मुलव्वस पाया गया तो उसे कानून से इस्तिस्ना हासिल नहीं होगा।
3: Any members of this cohort who have committed crimes can expect to face the full force of the law and that will occur.
1: ऑस्ट्रेलिया का वफाकी बजट 12 मई को पेश किया जा रहा है। ऑस्ट्रेलिया के खजांची जिम चालमर्स का कहना है कि रिजर्व बैंक के हालिया शरह सूद के फैसले से ऑस्ट्रेलियन शहरियों पर महंगाई का दबाव बढ़ेगा। वफाकी बजट के बारे में बात करते हुए उनका कहना था कि आइंदा हफ्ते मंगल को पेश किए जाने वाले बजट में किफायतशुमारी और बचत पर तवज्जो मबजूल रहेगी। रिजर्व बैंक ऑफ ऑस्ट्रेलिया के मुताबिक अफरात ज़र अब भी तशवीश का बायस है और आलमी अवामिल की वजह से कीमतों में इजाफे के पेश नज़र सख्त पॉलिसी ज़रूरी है। डॉक्टर जिम चालमर्स ने इस तासर को मुस्तरद किया कि हुकूमती अखराजात अफरात ज़र की बुनियादी वजह हैं। वफाकी हुकूमत आइंदा बजट के तहत ऑनलाइन इंतहा पसंद सरगर्मियों की निगरानी के लिए एक नया मरकज कायम कर रही है। ये मरकज माहिर तफ्तीशकारों और तजिया कारों को यकजा करेगा ताकि मुमकिन खतरात की निशानदही और उन्हें रोकने के इकदाम किए जा सकें, क्योंकि हुकाम ने ऑनलाइन इंतहा पसंदी में इजाफे से खबरदार किया है। $74 million के इस प्रोग्राम को ऑस्ट्रेलियन सिक्योरिटी इंटेलिजेंस ऑर्गेनाइजेशन और ऑस्ट्रेलियन फेडरल पुलिस मुश्तरक तौर पर चलाएंगे, जिसमें गेमिंग प्लेटफॉर्म्स और सोशल मीडिया जैसे हसास शोबों पर तवज्जो दी जाएगी। वजीर दाखला टोनी बर्क का कहना है कि मस्नूई जहानत के बायस खतरात की नौइयत तेजी से बदल रही है। काबीना की वजीर पैनी शार्प ने साबिक रियासती लेबर पार्टी के जनरल सेक्रेटरी जैमी क्लेमेंट्स के साथ तनाजे में दस्तावेजात पेश न करने की अपनी मुबैना नाकामी पर एक हफ्ते के लिए न्यू साउथ वेल्स पार्लियामेंट से मुअत्तल किए जाने पर शदीद बरहमी का इजहार किया है। माहौलियाती उमूर की वजीर को उस वक्त अपर हाउस के चैम्बर से एस्कॉर्ट्स के जरिए बाहर ले जाया गया, जब आज़ाद रुकन पार्लियामेंट बनने वाले मार्क लैथम की जानिब से पेश करदा मुअत्तली की तहरीक कामयाब हो गई। सिडनी के एक नेशनल पार्क में उस शख्स की तलाश के लिए मुतादिद इदारों पर मुश्तमिल सर्च ऑपरेशन जारी है, जिसके बारे में खदशा है कि वो एक डूबी हुई गाड़ी के अंदर फंस गया है, जो सिडनी के जनूब में वाक़ एक नेशनल पार्क के पानी में जा गिरी थी। ड्राइवर बाहर निकलने में कामयाब हो गया, मगर उसका 20 साल साथी को बाहर निकालने की कार्रवाइयाँ जारी हैं। इस साल का यूरोविजन का मौसीकी का मुकाबला ऑस्ट्रेलिया में शुरू हो रहा है, जहाँ वियना की पुलिस इस साल के सबसे बड़े सिक्योरिटी ऑपरेशन की तैयारी रही है, मगर इस साल 16 मई को वियना में होने वाले मुकाबले में सिर्फ 35 ममालिक हिस्सा लेंगे, जो हालिया बरसों की सबसे कम तादाद है, और इसमें इसराइल की शमूलियत के खिलाफ दुनिया के कई शहरों में मुजाहरे हुए हैं। यहीं पर मुख्तसर खबरों का बुलेटिन खत्म करते हैं। मैं हूं रेहान अलवी, आप हैं SBS उर्दू के साथ। ताजा तरीन मालूम के लिए sbs.com.au/urdu पर जाइए। एक बार फिर प्रोग्राम में रेहान अलवी आप सबको खुश आमदीद कहता है। एक याद दहानी आपको कराना है SBS ऑन डिमांड पर मौजूद एक खसूसी सेगमेंट के बारे में, द बाइनल ऑफ सिडनी री मेमोरी रिवील्ड कलेक्शन। इसके ज़रिए आप ऑस्ट्रेलिया भर का सफ़र कर सकते हैं। जी हाँ, APY लैंड से याराबा तक के हर सफ़र की कहानी SBS ऑन डिमांड पर मौजूद है। SBS का ये सिलसिला 10 फनकारों के इंटरव्यूज़ पर मुश्तमिल है, जो याददाश्त, शराख्त और अनकही तारीखों को दरियाफ्त करता है। तख्लीकी दुनिया में दाखिल हो जाइए और ज़रूरतमंदाना गहरे इंसानी किस्सों को न सिर्फ महसूस कीजिए, बल्कि देखने के बाद उनके साथ देर तक जुड़े रहिए। द बाइनल ऑफ सिडनी मेमोरी रिवील्ड कलेक्शन अब SBS ऑन डिमांड पर मुफ्त स्ट्रीमिंग के लिए दस्तियाब है। आप भी इसे देखिए SBS ऑन डिमांड पर। अब आइए हम चलते हैं ऑस्ट्रेलिया एक्सप्लेन की तरफ, और आज जिक्र हो रहा है ऑस्ट्रेलिया एक्सप्लेन में ईंधन की बचत का, यानी फ्यूल, पेट्रोल, इन सब चीज़ों के बारे में। आपको पता ही है कि मशरक वस्ता के बहरान के बायस इनकी कीमतें बढ़ रही हैं। आप अपने रोज़ाना के मामूलात को तर्क किए बगैर अपने ईंधन के अखराजात को कम करने के लिए क्या कुछ कर सकते हैं, पेट्रोल पर पैसा बचाने के कुछ आसान तरीके और अमली तरीके, सुनते हैं आज की SBS ऑस्ट्रेलिया एक्सप्लेन की इस किस्त में। आप लोगों के बहुत से बयान और हमें मौसूल हो रहे हैं मैसेजेस, और उन पैगाम में कहा जा रहा है कि पहले आप हमेशा गाना सुनवाते थे, आज ऑस्ट्रेलिया एक्सप्लेन की तरफ कैसे चले गए। चलिए ऑस्ट्रेलिया एक्सप्लेन को फ़िलहाल रोकते हैं और आपको सुनवाते हैं ये गीत। आवाज़ है राहत फ़तेह अली ख़ान और निश अशर की।

0: अभी आप अली ज़फ़र के एल्बम हुस्न से एक इंतखाब सुन रहे थे। एक वक्फ़े की तरफ जा रहे हैं, वक्फ़े के बाद जब वापस आएंगे तो आपको पाकिस्तान रिपोर्ट में कुछ पाकिस्तान की हालात हज़रा की रिपोर्ट सुनवाएंगे।
1: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
2: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
3: सुनिए मुनफरिद कहानियाँ किसी भी मोबाइल डिवाइस से। मुफ्त विजिट कीजिए sbs.com.au/urdu या अभी डाउनलोड करें SBS ऑडियो ऐप। SBS ऑडियो ऐप आज ही डाउनलोड कीजिए और अपने पसंदीदा तमाम प्रोग्राम सुनिए। गूगल प्ले या ऐप स्टोर से SBS ऑडियो ऐप मुफ्त हासिल करें।
0: मैं हूं आपका मेज़बान रेहान अलवी, आप हैं SBS उर्दू के साथ। और अब हम आपको पाकिस्तान लिए चल रहे हैं और पाकिस्तान की करंट अफेयर यानी हालात हज़रा की रिपोर्ट में आप जो मौजूआत सुन सकेंगे वो हैं, आप सुनेंगे कि अडियाला जेल में सूरत हाल फिर एक बार कशीदा क्यों है, कोर कमांडर का अहम एलामिया क्या रहा, ईरान अमेरिका माहदे के लिए सिफारतकारी में क्या हो रहा है, और खैबर पख्तून खान हुकूमत का हड़ताल का ऐलान। ये सब सुनते हैं असगर हयात की इस्लामाबाद से भेजी गई इस रिपोर्ट में।
4: SBS उर्दू के लिए इस हफ्ते की रिपोर्ट के साथ मैं हूं असगर हयात। सामिन, पाकिस्तान ने मुत्तहिदा अरब अमारात पर ईरानी हमलों की मज़म्मत की है। पाकिस्तान के वज़ीर आज़म मियां शहबाज शरीफ ने अक्सर अपने पैगाम में मुत्तहिदा अरब अमारात पर मिज़ाइल और ड्रोन हमलों की मजम्मत करते हुए फ्रीकैन पर सीज़ फायर का एहतराम करने पर जोर दिया है। अपने बयान में वज़ीर आज़म शहबाज शरीफ ने कहा कि मुश्किल की घड़ी में पाकिस्तान अमराती अवाम और हुकूमत के साथ खड़ा है, मुज़ाकरात के लिए साजगार माहौल पैदा करना ज़रूरी है। पाकिस्तान के वज़ीर ख़ारिजा इसहाक़ डार ने कहा है कि ईरान अमरीका जंग में पाकिस्तान बतौर सालिस आलमी बरदारी से रबते में है। भारत के साथ जंग मार्का हक के एक साल मुकम्मल होने पर सुप्रा और डिप्लोमेटिक कोर से खिताब करते हुए इसहाक़ डार ने कहा कि पाकिस्तान ने बतौर सालिस ईरान और अमरीका के दरमियान मुज़ाकरात करवाए। पाकिस्तान खित्ते में अमन का ख्वाह है और चाहता है कि फ्रीकैन के दरमियान जल्द मसाइल हल हों। उन्होंने कहा कि पाकिस्तान ने सबसे पहले ईरान पर हमले की मजम्मत की, हमने खलीजी मुल्कों पर भी हमलों की मजम्मत की। 47 साल बाद अमरीका और ईरान के दरमियान 21 घंटे तवील बराह रास्त मुजाकरात हुए। सीनियर सहाफ़ी और तजिया कार एजाज अहमद का कहना है कि अमरीका और ईरान के दरमियान माहदे के लिए पाकिस्तान की सफारती कोशिशें ताज़ा हमलों के बाद भी जारी हैं।
5: अमरीका और ईरान के दरमियान पेशरफ की बात है तो पाकिस्तान मुसलसल दोनों के साथ साबते में है। कल से बयानबाजी बहुत हो रही है और लेकिन कोई ये अल्लाह का करम हुआ, कोई मुसल्ला तसादुम नहीं हुआ और अमन के इम्कान अभी भी रोशन हैं।
4: सामिन, पाकिस्तान की अस्करी क़यादत ने अफगान तालिबान रेजीम के अफगानिस्तान के अंदर शहरी आबादी को निशाना बनाने के इल्ज़ाम को झूठा करार दे दिया है। कोर कमांडर्स कॉन्फ्रेंस ने कहा कि खित्ते में अमन और इस्तेकाम का दारोमदार बामी तहमुल, जिम्मेदारी और खुद मुख्तारी के एहतराम पर मबनी है। पाक फौज के शोबा तालुकात आमा के मुताबिक पाकिस्तान के चीफ ऑफ डिफेंस फोर्सेस फील्ड मार्शल सैयद आसिम मुनीर की ज़ेर सदारत 275वीं कोर कमांडर्स कॉन्फ्रेंस रावलपिंडी में मुनक्कद हुई, जिसमें मसल्ला अफवाज, कानून नाफज करने वाले इदारों और वतन की खातिर जानों का नजराना पेश करने वाले मासूम शहरियों को जबरदस्त खराज अकीदत पेश किया गया। फील्ड मार्शल सैयद आसिम मुनीर ने पाकिस्तान के मसल्ला अफवाज की तैयारी, पेशावराना महारत और जंगी सलाहियतों पर इत्मीनान का इजहार किया। उन्होंने मुल्क भर में इंटेलिजेंस बुनियाद पर जारी इंसदाद दहशतगर्दी की कार्रवाइयों में कमांडर्स और फॉर्मेशंस के अज़्म, मुस्तैदी और कामयाबी को सराहा। کور کمانڈرز کانفرنس نے آپریشن غزب الالحاق کے ذریعے دہشت گردوں اور ان کے انفراسٹرکچر کی مسلسل تباہی کا جائزہ لیا۔ اعلامیہ میں کہا گیا ہے کہ افغان طالبان رجیم کی غیر منطقی اور گمراہ کن پالیسی کے تحت خوارج اور دیگر دہشت گرد تنظیموں کو محفوظ پناہ گاہیں فراہم کی جا رہی ہیں۔ دہشت گردی کی کاروائیوں کی سپورٹ کے باعث افغان طالبان رجیم عوام کے سامنے بے نقاب ہو چکی ہے۔ اعلامیہ میں مزید کہا گیا ہے کہ فورم نے کہا کہ افغان طالبان رجیم حالیہ دنوں میں ایک مسلسل پروپوگنڈے کے تحت پاکستان پر افغانستان کے اندر شہریوں کو نشانہ بنانے کا جھوٹا الزام لگا رہی ہے۔ یہ گمراہ کن بیانیاں افغان طالبان رجیم کی ایک منظم ڈس انفارمیشن مہم کا حصہ ہے، جس کا مقصد اندرونی ناکامیوں سے توجہ ہٹانا اور خود کو مظلوم پیش کرنے کا ڈرامہ رچانا ہے۔ پاکستان ان بے بنیاد الزامات کو واضح طور پر مسترد کرتا ہے اور واضح کرتا ہے کہ ہماری دفاعی کاروائیاں صرف دراندازیوں، دہشت گردوں کے ٹھکانوں اور معاون انفراسٹرکچر کے خلاف درست اہداف پر مبنی ہیں۔ فیلڈ مارشل سید عاصم منیر نے مارکہ حق کے ایک سال مکمل ہونے پر قوم اور مسلح افواج کو مبارکباد پیش کی ہے۔ ادھر پاکستان کے وزیر دفاع خواجہ آصف نے کہا ہے کہ مارکہ حق میں پاکستان کی مسلح افواج نے بھارت کا غرور خاک میں ملا دیا۔
6: پاکستان کی بری، بحری اور فضائی افواج نے عوام کے تعاون سے دشمن کے عزائم کو نیست و نابود کر دیا۔ دشمن کے ہائی ٹیک جہاز آسمانوں سے ایسے گرے جیسے کاغذی جہاز۔
4: سامعین، خیبر پختونخوا کی صوبائی حکومت نے وفاق کی پالیسیوں کے خلاف آج سے صوبے میں قلم چھوڑ ہڑتال کرنے کا اعلان کیا ہے۔ وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی نے کہا ہے کہ وفاق کی جانب سے صوبے کے ساتھ امتیازی سلوک کروا رکھا جا رہا ہے۔ این ایف سی ایوارڈز، بجلی اور گیس کے معاملات میں خاص طور پر ناانصافی کی گئی۔ انہوں نے کہا کہ 6 مئی کو صوبے بھر میں قلم چھوڑ ہڑتال کی جائے گی اور ہڑتال سے ایمرجنسی سروسز مستثنا ہوں گی۔ مسلم لیگ نون کے رہنما وفاقی وزیر انجینئر امیر مقام نے صوبائی حکومت کی قلم چھوڑ ہڑتال پر سخت رد عمل دیتے ہوئے اسے ٹوپی ڈرامہ کرا دیا ہے۔ انہوں نے کہا کہ صوبائی حکومت اصل مسائل سے توجہ ہٹانے کی کوشش کر رہی ہے۔ دوسری جانب تحریک انصاف کے اندر اختلافات کی خبریں ایک بار پھر سامنے آ رہی ہیں۔ پارٹی ذرائع کے مطابق سیکرٹری جنرل سلمان اکرم راجا اور ایڈیشنل سیکرٹری جنرل فردوس شمیم نقوی کے درمیان کور کمیٹی گروپ میں سخت جملوں کا تبادلہ ہوا اور نوبت گالم گلوچ تک پہنچ گئی، جس کے بعد سلمان اکرم راجا نے واٹس ایپ گروپ چھوڑ دیا۔ ادھر عمران خان کے اہل خانہ اور پارٹی کے درمیان اختلافات کی خبروں کے حوالے سے سوال کا جواب دیتے ہوئے بیرسٹر گوئل نے کہا کہ خان صاحب کی فیملی کا سیاست سے کوئی تعلق نہیں ہے۔
7: خان صاحب کی فیملی کا پالیٹکس کے ساتھ تعلق نہیں، انہوں نے کبھی ہمیں ہدایات ان رائٹنگ کبھی نہیں دی کہ آپ یہ کام کر لے، ان کی کوشش ہے خان صاحب کی رہائی کے لیے۔
4: ادھر پاکستان تحریک انصاف کے صدر چودھری پرویز الہی نے پیپلز پارٹی میں شمولیت کی خبروں کو بے بنیاد قرار دیا ہے۔ لاہور میں شادی کی تقریب میں غیر رسمی گفتگو میں صحافی نے پرویز الہی سے پی ٹی آئی چھوڑنے سے متعلق سوال کیا، جس پر انہوں نے کہا کہ پیپلز پارٹی میں شامل ہونے کی خبریں بے بنیاد ہیں۔
8: پیپلز پارٹی میں ہے صداقت، ہم نہ سمجھے یا ہاں سمجھے،
9: خدا کا خوف کریں، پیپلز پارٹی کا کوئی واسطہ ہی نہیں ہے۔
4: سامعین، اڈیالہ جیل میں سابق وزیر اعظم عمران خان سے ملاقات کے روز ان کی بہنوں، وکلا یا پارٹی رہنماؤں میں سے کسی کو بھی عمران خان سے ملاقات کی اجازت نہیں مل سکی۔ پولیس نے عمران خان کی بہنوں علیمہ خان، عثمہ خان اور نورین خان، وکلا اور پارٹی رہنماؤں کو فیکٹری ناکے سے آگے جانے سے روک دیا۔ اس موقع پر عمران خان کی تینوں بہنوں نے پارٹی رہنماؤں اور کارکنوں کے ہمراہ دھرنا دے دیا۔ درخت کے نیچے چھاؤں میں بیٹھنے پر پی ٹی آئی کارکن قیادت سے ناراض ہو گئے۔ کارکنان نے جنید اکبر اور دیگر قائدین کے سامنے احتجاج کیا۔ میڈیا سے گفتگو کرتے ہوئے عمران خان کی ہمشیرہ علیمہ خان نے کہا کہ 6-7 ماہ سے ہماری بھائی سے ملاقات نہیں کروائی جا رہی، ہمارا ایک ہی مطالبہ ہے کہ عمران خان کو ہسپتال منتقل کر کے ان کا مکمل علاج معالجہ کروایا جائے۔
10: میں نے ایم پی ایس آئیں گے یہاں آ کر بیٹھ جائیں، سینیٹرز آ کے یہاں بیٹھ جائیں، یقین کریں حکومت پہ اتنا پریشر ڈلنا چاہیے کہ عمران خان کو ہسپتال رات کو ہی لے جائیں جہاں پہ ان کا ایگزامینیشن ہو سکے گا۔
4: پی ٹی آئی نے الزام عائد کیا ہے کہ جیل انتظامیہ القادر ٹرسٹ کیس میں اپیلوں کے لیے وکلا کو پاور آف اٹارنی اور دیگر قانونی دستاویزات پر دستخط حاصل کرنے میں رکاوٹ ڈال رہی ہے۔ دوسری جانب اڈیالہ جیل میں سابق وزیراعظم عمران خان اور ان کی اہلیہ بشرا بی بی کی آپس میں ملاقات کرا دی گئی۔ جیل حکام کے مطابق دونوں کے درمیان ملاقات کانفرنس روم میں کروائی گئی جو 40 منٹ تک جاری رہی۔ ایس بی ایس اردو کے لیے رپورٹ پاکستان سے اصغر حیات نے پیش کی۔
0: आप सुन रहे थे अभी पाकिस्तान रिपोर्ट, और क्यों ना चलते चलते आपको माजी की दुनिया में लिए चलते हैं। नैयर नूर का गाया हुआ एक बड़ा मारूफ गीत है जो उनकी पहचान भी बना बिल्कुल शुरू में जब वो गुलकारी के मैदान में आई, और वो फिल्म घराना का ये गीत था।